0: سامنے سے آتا دکھائی دیا۔ کچھ نہ پوچھو اس وقت میری کیا حالت ہوئی۔ راستے کے دونوں طرف کھیتوں کی اونچی میڑے تھی جن کے اوپر ناگ پھنی نکلے گا اور بھگوان جانے کیا ستم ڈھائے۔ کہیں مڑنے کا راستہ نہیں۔ سر جھکا کر اس طرح نکل جانا چاہتا تھا کہ کوئی مزدور ہے۔ تلے کی سانس تلے تھی، اوپر کی اوپر، جیسے وہ کاچھی کوئی خونخوار شیر ہو۔ بار بار ایشور کو یاد کر رہا تھا کہ ہے بھگوان، تو ہی آفت کے مارے ہوئوں کا مددگار ہے، اس مردود کی زبان بند کر دے، ایک کھن کے لیے اس کی آنکھوں کی روشنی غائب کر دے۔ وہ یترنا کا کھن جب میں اس کے برابر ایک گز کے فاصلے سے نکلا، ایک ایک قدم تلوار کی دھار پر پڑ رہا تھا، شیطانی آواز کانوں میں آئی،
1: کون کون ہے، کون ہے رے، کہاں سے پتیاں توڑے لاتا ہے، کون ہے؟
0: مجھے معلوم ہوا، نیچے سے زمین نکل گئی اور میں اس کے گہرے پیٹ میں جا پہنچا ہوں۔ روئے برچھیاں بنے ہوئے تھے، دماغ میں ابال سا آ رہا تھا، شریر کو لکوا سا مار گیا، جواب دینے کا ہوش نہ رہا، تیزی سے دو تین قدم آگے بڑھ گیا، مگر وہ ایچھک کریا نہ تھی، پران رکشا کی سہج کریا تھی کہ ایک ظالم ہاتھ گٹھے پر پڑا اور گٹھا نیچے گر پڑا۔ پھر مجھے یاد نہیں کیا ہوا، مجھے جب ہوش آیا تو میں اپنے دروازے پر پسینے سے تر کھڑا تھا، جیسے گویا مرگی کے دورے کے بعد اٹھا ہوں۔ اس بیچ میری آتما پر اپچیتنا کا آدھیپتیہ تھا، اور بکری کی وہ گھرنت آواز، وہ کرکش آواز، وہ ہمت توڑنے والی آواز، وہ دنیا کی ساری مصیبتوں کا خلاصہ، وہ دنیا کی ساری لعنتوں کی روح کانوں میں دبی جا رہی تھی۔ بیوی نے پوچھا،
2: آج کہاں چلے گئے تھے؟ اس چڑیل کو ذرا باغ بھی نہ لے گئے؟ جینا محال کیے دیتی ہے یہ، گھر سے نکل کر کہیں چلی جاؤں ایسا لگتا ہے۔
0: میں نے اطمینان دلایا، بھگوان آج چلا لینے دو، کل سب سے پہلا کام یہ کروں گا کہ اسے گھر سے نکال کر باہر کروں گا، چاہے کسائی کو کیوں نہ دینا پڑے۔ ارے اور لوگ نہ جانے کیسے بکریاں پالتے ہیں۔
2: بکری پالنے کے لیے کتے کا دماغ چاہیے۔
0: صبح کو بستر سے اٹھ کر اسی فکر میں بیٹھا تھا کہ اس کالی بلا سے کیوں کر مکتی ملے، کہ سہسا ایک گڈریا بکریوں کا ایک گلہ چراتے ہوئے آ نکلا۔ میں نے اسے پکارا اور اس سے اپنی بکری چرانے کی بات کہی۔ گڈریا راضی ہو گیا، یہی اس کا کام تھا۔ میں نے پوچھا، کیا لوگے؟
3: حضور 8 آنے بکری ملتے ہیں۔
0: میں 1 روپیہ دوں گا، لیکن بکری کبھی میرے سامنے نہ آوے۔ گڈریا حیرت میں پڑ گیا۔
3: مر کہی ہے کیا بابو جی؟
0: ارے نہیں، بہت سیدھی ہے، بہت سیدھی ہے، بکری کیا مارے گی، لیکن میں اس کی صورت نہیں دیکھنا چاہتا۔
3: ابھی تو دودھ دیتی ہے۔
0: ہاں، شیر سوا شیر دودھ دیتی ہے۔
3: دودھ آپ کے گھر پہنچ جایا کرے گا بابو جی۔
0: تمہاری مہربانی۔
3: کل سے دودھ پہنچا دیا کروں گا بابو جی۔
0: جس وقت بکری گھر سے نکلی، مجھے ایسا معلوم ہوا میرے گھر کا پاپ نکلا جا رہا ہے۔ بکری بھی خوش تھی، گویا قید سے چھوٹی ہے۔ گڈریے نے اسی وقت دودھ نکالا اور گھر میں رکھ کر بکری کو لیے چلا گیا۔ ایسا گراہک اسے زندگی میں شاید پہلی ہی بار ملا ہوگا۔ ایک ہفتے تک دودھ تھوڑا بہت آتا رہا، پھر اس کی ماترا کم ہونے لگی، یہاں تک کہ 1 مہینہ ختم ہوتے ہوتے دودھ بالکل بند ہو گیا۔ معلوم ہوا بکری گابھن ہو گئی ہے۔ میں نے ذرا بھی اعتراض نہ کیا، کاچھی کے پاس گائے تھی، اس سے دودھ لینے لگا۔ میرا نوکر خود جا کر دودھ لاتا تھا۔ کئی مہینے گزر گئے۔ گڈریا مہینے میں 1 بار آ کر اپنا روپیہ لے جاتا۔ میں نے کبھی اس سے پھر بکری کا ذکر نہ کیا۔ اس کے خیال سے ہی میری آتما کانپ جاتی تھی۔ गडरिये को अगर चेहरे का भाव पढ़ने की कला आती तो वो बड़ी आसानी से अपनी सेवा का पुरस्कार दुगना कर सकता था। एक दिन दरवाजे पर बैठा हुआ था कि गडरिया अपनी बकरियों का गल्ला लिए आ निकला। मैं उसका रुपया लेने अंदर गया कि क्या देखता हूं कि मेरी बकरी दो बच्चों के साथ मकान में आ पहुंची। वो पहले सीधी उसी जगह गई जहां बंधा करती थी, फिर वहां से आंगन में आई और शायद परिचय दिलाने के लिए मेरी बीवी की तरफ ताकने लगी। उसने दौड़कर एक बच्चे को गोद में ले लिया और कोठरी में जाकर महीनों का जमा चोकर निकाल लाई और ऐसी मोहब्बत से बकरी को खिलाने लगी जैसे बहुत दिनों की बिछुड़ी हुई सहेली आ गई हो। न वो पुरानी कटुता थी न वो मनमुटाव, कभी बच्चे को चुमकारती कभी बकरी को सहलाती थी और बकरी डाक गाड़ी की रफ्तार से चोकर उड़ा रही थी। तब मुझसे बोली,
2: अरे वाह, अरे कितने खूबसूरत बच्चे हैं।
0: हाँ बहुत खूबसूरत।
2: जी चाहता है इनमें से एक ले लूं पाल लूं।
0: तबीयत नहीं भरी अभी तक।
2: तुम तो बड़े निर्मोही हो।
0: चोकर खत्म हो गया, बकरी इत्मीनान से विदा हो गई, दोनों बच्चे भी उसके पीछे पीछे फुदकते चले गए। देवी जी आंख में आंसू भरे ये तमाशा देखती रही। गडरिया ने चिलम भरी और घर से आग मांगने आया। चलते वक्त बोला,
3: कल से दूध पहुंचा दिया करूंगा बाबूजी।
0: देवी जी ने कहा,
2: और दोनों बच्चे क्या पियेंगे?
0: और मुझे रात को वो मर्मांतक घटना याद आ गई। मैंने कहा, दूध लाओ या न लाओ तुम्हारी खुशी, लेकिन बकरी को इधर ना लाना। उस दिन से न वो गडरिया नजर आया न वो बकरी, और न मैंने पता लगाने की कोशिश की। लेकिन देवी जी उसके बच्चों को याद करके कभी कभी आंसू बहाकर रोती है।
4: अभी आप सुन रहे थे मुंशी प्रेमचंद की कहानी कोई दुख ना हो तो बकरी खरीद लो का दूसरा और अंतिम भाग। पात्र परिचय इस प्रकार है, सूत्रधार जी श्याम, बीवी ममता सिंह, पंडित जी दीपक केसावलेकर, काची जयंत पात्रिकर, काची की बीवी चंचल वर्मा, नौकर दीपक केसावलेकर, गड़रिया राजेश झा, प्रस्तुति अनुश्री पाठक, परिकल्पना एवं निर्देशन रेणु चतुर्वेदी।
5: मंजरी, देखिए एक हमारे श्रोता लिख रहे हैं कि बरसों पहले हमारे पास एक बकरी थी जिसे चरवाहे के घर तक छोड़ने के लिए मैं और मेरा कजन जाते थे, लेकिन आज इस बात को 50 साल बीत गया है, ना वतन में रहते हैं ना जगह है, सूरत शहर में तो फ्लैट की 9वीं मंजिल है। अब कोई दुख तो नहीं, केवल ये दुख है कि वो बचपन समय और दादाजी पिताजी काकाजी सब चले गए, कजन के साथ ही पुरानी यादें बांटूंगा।
6: क्या बात है, और वाकई में बहुत अच्छा लगा इनका किस्सा सुनकर के, और इसी के साथ समय हो चला है अंतराल का, तो लेते हैं अंतराल।